انسان دی اپنی مت ہے، اور کیونکہ ہریک دی مت الگ الگ ہون کر کے ہریک انسان پھر الگ الگ بولدا ہے، ہریک انسان الگ الگ سوچدا ہے، ہریک انسان الگ الگ کرم کرتا ہے، جس کر کے کئی دفعہ سارے کانفلکٹس بہت ہو جاتے ہیں۔ تو مت جو الگ الگ، اگر ساری سبنا دی مت ایک ہو جائے تو پھر سارے کوئی بھی ڈفرینسز نہ رہ جان، کوئی بھی پرابلمز نہ رہ جان۔ اسی گنتی چنےکا ہندے ہوئے بھی اسی ایک ہوئیے اگر ساری مت ایک ہو جائے۔ تو گرو مہاراج دیکھتے ہیں کہ سارے جیون دے وچوں سب تو زیادہ جو ضروری چیز ہے تیاگنی، چھوڑنی، ڈسکارڈ کرنی، جس دی ضرورت ہے وہ ہے ساری اپنی مت۔ بھلا کوئی اپنی مت نو بھی چھوڑ دا ہے؟ بھلا کوئی اپنی مت نو چھوڑن نو تیار ہے؟ کسے ایشو تے، کوئی دھرم دا ہووے، مریادا دا ہووے، کوئی بندہ اپنی مت چھوڑن نو تیار نہیں۔ ہر انسان یہ آخدا کہ جو میں کہہ رہا ہوں وہ ٹھیک ہے، ٹھیک ہووے جا نہ ہووے وہ جدی گل ہے، پر ایوری باڈی از سو مچ کنوینسڈ کہ جو میں کہہ رہا ہوں، جو میں سوچ رہا ہوں وہ بالکل ٹھیک۔ وہ بالکل صحیح، کوئی بھی اپنی مت چھوڑن نو تیار نہیں۔ جدوں داس نے نہ پنکتیاں نو پڑھیا، سوچیا تو حیران ہویا کہ مہاراج جی کہندے ہن سیانپ چھڑ دیو، مت چھڑ دیو۔ میں حیران ہویا کہ گرو بابا جی، عام تے سی اے سنیا ہے کہ بھی سیانپ تارن کرو، سیانپ اکٹھی کرو، مت اکٹھی کرو۔ کئی لوگ تو یہ سوچتے ہیں کہ مت جتوں بھی مل جائے اتوں ہی لے لو، پاوے اس کو مت ہی ملتی ہوگی۔ کئی دفعہ کئی لوگ کہیں گے وی آر ویری اوپن ٹو ایوری تھنگ، ہاؤ ڈینجرس تھنگ از دیٹ؟ دھیان نہ تھوڑا سوچ کے دیکھو، اف یو بیکم اوپن فار ایوری تھنگ، مطلب مت لے بھی اوپن ہو، کو مت لے بھی اوپن۔ گرو مہاراج جی آخد من کی مت تیاگ ہو ہر جن، یہ بات کٹھن۔ گرو بابا جی دے وچ، گرو گرنتھ صاحب جی وچ داس نے جو پڑھیا ہے، کتے بھی پیسہ تیاگنا انہوں نے کٹھن نہیں لکھیا، کتے نہیں لکھیا پیسہ تیاگنا کٹھن۔ تیاگیا جا سکتا ہے، دان کیتا جا سکتا ہے، شریر تیاگنا بھی کٹھن نہیں ہے، یہ بھی کیتا جا سکتا ہے، پر اپنی مت تیاگنی جڑی ہے وہ مہاراج جی نے اپنے لفظاں چ، اپنے شبداں چ، اپنے ہتھاں نال آپ لکھیا ہے کہ یہ تیاگنی بہت مشکل ہے۔ کیونکہ اگر مت تیاگ دیتی تو سمجھ لو ایک قسم دی اپنی ہوند ہی تیاگ دیتی۔ مت تیاگن دا بھاو کہ مینوں کچھ نہیں پتا، میری کوئی رائے نہیں، میری کوئی اوپینین نہیں، میری کوئی ویو پوائنٹ نہیں، میرا کوئی بھی نظریہ نہیں، میں کچھ بھی نہیں جانتا۔ مت تیاگن دا مطلب کہ میرے پاس مت ہے ہی نہیں۔ آؤ تھوڑا جہا پرمان سنو، جتھے گرو مہاراج جی آخدے ہیں کہ ہریک انسان دے پاس آپو اپنی مت ہے، اور آپو اپنی مت دے وچ بولی جاندہ ہے،
उसने कदे ए अपनी जिंदगी च क्वेश्चन नहीं किया, सवाल नहीं किया भी मेरे पास मत है भी या नहीं। आओ असी सारे जितने बैठे हैं, मैं आप सबना में सवाल रेज करदा हां कि असी कदे अपने आप ते ए सवाल किया कि की मेरे पास मत है भी या नहीं। नहीं, ए ऑटोमैटिकली अंडरस्टूड थिंग है कि मेरे पास मत है और इनफ है, कोई काट नहीं है उसकी। ये गल दुरुस्त है या नहीं सत्संग? असी कदे भी अपने आप से कदे डाउट भी नहीं किया कि जो मेरी मत है, जो मेरी मत है वह सही भी है या नहीं। मूर्ख तो मूर्ख इंसान नू भी एक कदे शक नहीं हुंदी अपने आप उत्ते कि मेरे पास मत नहीं है। उस नाल भी गल करके देख लो, उस भी उस पास भी काफी भंडारा मत दा होएगा। इस उत्ते गुरु महाराज जी की जो ऑब्जर्वेशन है, क्योंकि सिखी शुरू कितों हुंदी है, सिखी आरंभ हुंदी है सिखी सिख्या गुरु विचार, गुरु की विचार तो, गुरु की मत तो सिखी आरंभ हुंदी है। ते अपनी मत ते सिखी जाके खत्म हो जाती है। जिथे अपनी मत है उथे सिखी खत्म हो जाती है, गुरु सिख का रिश्ता खत्म हो जाता है। जिथे मत गुरु वालों आती है उथे सिख का जन्म हुंदा है। इस करके अज का पहला कीर्तन जो जो फंडामेंटल चीज है, जो बुनियादी चीज है, वो गुरु साहिबान की मत है, उस उत्ते कीर्तन आरंभ किया जा रहा है। फिर अगां चल के असी अगले कीर्तन सुनांगे कि मत की है, जिस चीज नूं असी मत समझते हाँ वह की चीज है। तो यह विचारा ज्यो ज्यो कीर्तन अगां तो अगां वधनगे, गहरिया विचारा जो महाराज की बख्शिश के नाल असी करते जावांगे। गुरु साहिबान की ऑब्जरवेशन यह है, कहते हैं सबको बोले अपन पाने। समझण वाली गल है, सबको बोले अपन पाने। हर बंदा ओही ओही बोलता है जो उसनू पाउंदा है, जो उसनू अच्छा लगता है।

ایک گل کہن کا موقع شاید کبھی نہیں آنا. انسان یہ کہہ سکتا ہے کہ میں اپنا گھر بدل لیا, میں اپنی موٹر بدل لی ہے, میں کنٹری بدل لی ہے, میں اپنا نام بدل لیا, لیکن یہ گل شاید ہی کوئی انسان اسی کہنا سنیا ہوگی کہ میں اپنی عقل بدل لی ہے, میری عقل بدل گئی. کبیر جی کہتے ہیں گر پرساد گرو کی کرپا کے نال میری عقل بدل گئی, میری مت بدل گئی, نئے قسم کی مجھے مت پراپت ہوئی ہے. کہتے ادو اس کی من بدھ ناسی, کہتے جنم مرن کے گیڑ کے پاؤن والی یہ میری مت ہی سی, یہ کہتے مت گئی ہے. گرو پرساد گرو کی کرپا کے نال میری گرو تو نئے قسم کی مت ملی ہے, جس کے نال کہتے میں بدل گیا. جب انسان کی مت بدلتی ہے ادو ہی انسان بدلتا ہے, جب عقل بدلتی ہے ادو ہی انسان بدلتا ہے. انسان نے سارا زور لایا ہوا ہے اپنے کپڑے بدلن سے, فیشن انڈسٹری کی کر رہی ہے, وہی کر رہی ہے. انسان نے سارا زور لایا ہوا ہے اپنی باہر باہر دیا چیزاں بدلن دے, لیکن مت وہی پرانی کی پرانی رہی, سنسکار وہی دے وہی رہتے ہیں, اس میں کوئی بدلتا نہیں. گرو بابا جی نے اتنے آخیا ہے کہ میری مت بدل گئی. اب کے کیرتن کے وچوں سنیہا کی مل رہا ہے کہ جو سارے پاس مت ہے وہ مت نہیں ہے, وہ سیاحت نہیں ہے. پر ہوں اتنے ایک سوال پیدا ہوں, اس سوال کا جواب دیتے تو بنا کیرتن جو ہے وہ سنپور نہیں ہو. سوال اتنے یہ پیدا ہوں کہ یہ جی ساری مت نو مہاراج کہہ رہے ہیں چھڈ دیو کہ یہ مت نہیں ہے, یہ کیوں نہیں مت, یہ مت کیوں نہیں؟ اگر کوئی بندہ کوشچن کرے کہ یہ مت ہے کیوں نہیں, تو پھر اس کا اِسی کنہیں جواب دیں گے کہ یہ مت کیوں نہیں ہے. صرف گرو کی ہی مت کیوں مت ہے؟ جو کچھ اسی ہن تک پڑھے ہاں, سنیا ہے, سیکھا ہے, وہ ٹوٹلی آبسلیٹ ہو گئی, وہ مت ہے ہی نہیں. کس طرح اس چیز کی سرٹیفکیٹ کریے, کس طرح اس چیز کا نرنا کریے کہ اے مت جڑی مت نہیں. آخر بار دنیا کے کتنے وڈے وڈے فلاسفر ہوئے, کتنے وڈے وڈے سائنٹسٹ ہوئے ہیں, کتنے وڈے وڈے ودوان ہوئے ہیں, کتنی دنیا کے یونیورسٹیز ہیں, یہ اتو سارے ہی جڑے باہر نکلے ہیں وہ مت تو بنا ہی باہر نکلے ہیں. دنیا بھر دیا لائبریریز جو اوور فلو کر رہی ہیں کتابوں کے نال, کتنی وڈی سائنس کی ریسرچ ہوئی ہے, ٹیکنالوجی کے انسان اتنا اگاں ودیا ہے کہ وہ مت تو بنا ہی ود گیا. اہم سوال ہے, اس سوال کا جواب اسی گرمت کے راہی لینا. سارے کے سارے انہوں کے پاس مت نہیں ہے. دنیا اتنے پڑھے لوگ ہیں, پڑھے لکھے لوگ ہیں, ان سنگت کے بہت پڑھے لکھے لوگ بیٹھے ہون گے. میں انہوں کو معافی چاہوں گا کہ میں انہوں نے ایک پرمان سنان لگا ہوں, اور وہ میرا اپنا نہیں, اس کر کے ناراض ہونا تو آپ جی نے مہاراج جی نال ہو لینا. میں جب کون لفظ کوئی آخاں گا تو میرے ناراض ہونا, جو باہر کی پنچی ہوئی تو پھر تاری اچھا ہے. گرو صاحبان نال ناراض ہو سکتے ہو تو ہو لینا. تو پنچیاں ایسی ہیں شاید ایسی سنیا نہ ہو سکے. کہتے ہیں ہرنا باجا تین سکھدار یہاں پڑھیا ناؤں, کہتے یہ جڑے پڑھے لکھے ہیں یہ پڑھیا لکھیا کا نام کی رکھ دیو, ہرن اتے باج اتے سکھدار, کہتے یہ پڑھیا لکھیا کا نام رکھ دیو مہاراج جی.
गुरु नानक साहब जी कह रहे हैं। गोविंद महाराज जी इन्हें पढ़िया लिखिया का विचारों का नाम हिरण बाज और सिकदार क्यों रख दई है, क्यों रख दई इन्हों का यह नाम? क्योंकि इतने भले लोग हैं, इतनी इन्होंने मेहनत कीतिया, पढ़ाइया कीतिया, इतना कुछ बने, तो आप जी कह रहे हो इन्हों का नाम आ रख दो हरणा बाजा तैं सिकदारा इन्हों पढ़िया ना हो। क्योंकि जिन्होंने किसी दुनियादार लोग पढ़े लिखे लोग समझते हो कि ये मत वाले लोग हैं, पढ़े लिखे लोग हैं, इन्हों का ना यह रख दो हिरण बाज सिकदार। क्यों? क्योंकि ठंडी लगी जात पहाण अगे ना ही थाओ। क्योंकि जो हिरण का सुभाव बाज का सुभाव होता है चपट्टा मारना और खो के ले जाना। हिरण बहुत चमचन होता है, बहुत तेज होता है, और सिकदार जो होंगे हैं वो अपने रोब के नाल अपनी पावर के नाल दूसरों का हक ले जाते हैं और दूसरों दबा लेंगे। क्योंकि पढ़े लिखे लोगों के लिए तीन गुण आ जाते हैं, हिरण की तरह वो समाज होंगे हैं, बाज की तरह उन्होंने ये आज आता है कि किस तरह अज की सारी मार्केटिंग के होंगे है हाउ टू सेल एंड हाउ टू कन्विंस, कि किस तरह किसी नेगोशिएट करना है और किस तरह अपने प्रोडक्ट में किसी सेल करना है, किस तरह कॉम्पीटिशन के किसी अगह बढ़ना है। कहते सुभाव बाज का है कि आखिरकार किस तरह चपट्टा मारना है और अपना शेर जो है वो खो लेना। बाज सिकदार जो नहीं पढ़े लिखे जिन्होंने पास वो ताकत नहीं है, उन्होंने उत्ते अपनी पावर इंपोज करके उन्होंने वो इस्तेमाल कर लेंगे। हम गुरु नानक देव जी महाराज की पंक्ति है सिर्फ दुनियावी मत के वास्ते, माड़ा नहीं उन्हें आख्या, कहने का भाव यह है कि यह दुनियावी मत जी है सानू सर्वाइवल ऑफ द फिटेस्ट जो एक फिलोसफी है उसे दे विच ही फिट करती है कि वी कैन सर्वाइव बैटर नथिंग मोर देन दैट। ऐसा तो नहीं होंगे कि यूनिवर्सिटी के विचों कोई बाहर आवे तो बहुत कंपैशनेट इंसान बनया हुआ हो, उसके पल्ले नाम हो, उसके पास मानसिक शांति बहुत हो, वो बहुत लविंग एंड केयरिंग पर्सन हो, उसके अंदर बहुत परोपकार हो, उसके अंदर बहुत ज्यादा निम्रता हो जाए आ जाए, ऐसा कभी देखा होंगे? डिग्री लैके कोई बाहर इंसान आवे तो इन्होंने तमाम गुणों के नाल बाहर आवे, उस निम्रता हो, निम्रता का तो नामो निशान नहीं होंगे, उसके अहंकार होंगे है, कहम में होंगी है कि मैं इस चीज को अकम्पलिश कर लिया है, जिस चीज को मैं अकम्पलिश किया है उस चीज के रिश्ते हमें हो। इस करके महाराज जी ने आख्या है सारी जिंदगी के मत नहीं मिली, हाँ तुम टेक्नीक एंड टूल्स मिले हैं, ट्रेनिंग मिली हैं, ट्रेनिंग मिली हैं कम्युनिकेशन करना है, टेक्नीक मिली हैं कि किस तरह अपने वेव बनाने हैं और सक्सेसफुल होना है, टेक्नीक मिली हैं कि कॉम्पिटिशन किस तरह तुम्हें सर्वाइव करना है, जानते नहीं और मत से नहीं। गुरु महाराज जी आखते हैं अपनी बाणी के, क्योंकि इस सारे की सारी मत जो माता पिता से शुरू हुई है, कीर्तन 5-10 मिनट के समाप्त हो जाएगा, मैं कंक्लूड कर रहा हूं, जो भी माता पिता तो भी मिले है वो भी मिले है, अगे बढ़ो अपना नाम रोशन करो, माता पिता का नाम रोशन करो, हाँ माता पिता के जो अवगुण सन वो भी उन्होंने देख देख के अपने आप ही अडोप्ट होगा, माता पिता अगर ईर्ष्यासी तो बच्चों ने देख ली, कभी कभी माता पिता भी झूठ बोल जाते सन तो वह भी बच्चों ने अडोप्ट कर लिया। एक दफा माता पिता घर ही बैठे होंगे हम, तो बाहरों फोन आता है जो मिलना आता है तो
ਪੇਰੈਂਟਸ ਅੰਦਰੋਂ ਕਹਿ ਦਿੰਦੇ ਹਨ ਜੋ ਕਹਿ ਦੇ ਤੁਸੀਂ ਘਰ ਨਹੀਂ ਹੁੰਦਾ ਨਾ, ਸਧਾਰਨ ਦੀ ਗੱਲ। ਤੇ ਉਹ ਜੋ ਤਾਲੀਮ ਹੈ ਉਸ ਮੱਤ ਤੋਂ ਨਹੀਂ, ਫਿਰ ਸਕੂਲ ਦੇ ਵਿੱਚੋਂ ਕੋਈ ਮੱਤ ਨਹੀਂ ਮਿਲਦੀ, ਕਾਲਜ ਯੂਨੀਵਰਸਿਟੀ ਦੇ ਵਿੱਚੋਂ ਕੋਈ ਮੱਤ ਨਹੀਂ ਮਿਲਦੀ। ਹਾਂ ਪ੍ਰੋਫੈਸ਼ਨਲਿਜ਼ਮ ਮਿਲਦਾ, ਟੈਕਨੀਕਸ ਮਿਲਦੀਆਂ ਹਨ, ਟ੍ਰੇਨਿੰਗ ਮਿਲਦੀਆਂ ਹਨ ਕਿ ਤੁਸੀਂ ਸਰਵਾਈਵ ਕਿਵੇਂ ਕਰਨਾ। ਲੇਕਿਨ ਜੀਵਨ ਦੇ ਵਾਸਤੇ ਮੱਤ ਸਿਰਫ ਗੁਰੂ ਤੋਂ ਹੀ ਮਿਲਦੀ ਹੈ। ਉਹ ਮੈਂ ਚੰਦ ਲੇਕਿਨ ਆਪ ਜੀ ਦੇ ਸਾਹਮਣੇ ਰੱਖਣ ਲੱਗਾ ਹਾਂ, ਉਹਨਾਂ ਦੇ ਨਾਲ ਆਪ ਜੀ ਨੇ ਕੰਪੇਅਰ ਕਰਕੇ ਦੇਖਣਾ ਕਿ ਇਹ ਜਿਹੜੀ ਗੁਰੂ ਤੋਂ ਮੱਤ ਮਿਲਦੀ ਹੈ ਇਹ ਬਾਹਰੋਂ ਵੀ ਕਿਸੇ ਮਿਲੀ ਹੈ, ਕਦੇ ਕਿਸੇ ਨੇ ਦਿੱਤੀ ਹੈ। ਤਾਂ ਪਹਿਲਾ ਨੁਕਤਾ, ਗੁਰੂ ਬਾਬਾ ਜੀ ਆਪ ਬਾਣੀ ਤੋਂ ਆਖਦੇ ਹਨ, ਕਹਿੰਦੇ ਹਨ